नमस्कार तथा अभिवादन स्वीकार्नुहोस्। म नेम कृष्ण खड्गीको, म नेपालबाट र अहिले म एमबीएमा अध्ययनरत छु। यतिखेर तपाईँ एफएम सुन्दै हुनुहुन्छ भने यो हो चेतनशील शिक्षा तथा विश्व सङ्गीतमा आधारित महर्षि युनिभर्सिटी अफ म्यानेजमेन्ट केएचओई 90.5 एफएम फेयरफिल्ड आइवाबाट सुन्दै हुनुहुन्छ। धन्यवाद। हाई, दिस इज नेम खड्गी फ्रम नेपाल। I'm a MBA student. If you are tuning to this radio station, this is Maharishi University of Management, KHOE 90.5 FM, here in Fairfield, Iowa, the home of consciousness-based education and world music. Thank you.